0: Dit is Ujala Radio, jouw plek voor muziek, plezier en een grote glimlach.
1: करू कौन जतन जल्दी हो मिलन, करू कौन जतन जल्दी हो मिलन, सुनते हो सजन छननन छननन छननन, छननन।